0: زہدی تھی اور حبیب تنویر تھے.
1: کیا بات ہے, واہ.
0: لیکن حبیب اور شمع جلد ہی کچھ مہینوں بعد چھوڑ گئے, تو ہم چار رہ گئے, لیکن یہ ہم چھ لوگ تھے پہلی پلٹن میں. تو وچ از ونڈرفل, آئی ایم ویری پراؤڈ آف دیٹ. اینڈ سو اٹ واز فیبولس, ایٹ میجک ایئرز ان ٹیلی ویژن. اور وہاں ایسا کچھ تو تھا ہی نہیں کہ کیسا کرنا ہے, کیا کرنا ہے, جو مرضی کرو, کیونکہ دیر واز نو ایگزامپل, یو نو, کہ یہ ایسا کرتے ہیں ویسا کرتے ہیں. ہمیں سکھانے ضرور آئے تھے, ایک بہت مشہور یہ بی بی سی سے آئے تھے وارن یہ کر کے, تو انہوں نے سکھایا اچھی طرح, لیکن یہ ہم بہت ایکسپیریمنٹس کرتے رہے
1: جی,
0: ہاں, اور بہت کچھ کر پائے ٹیلی ویژن میں, اور مزہ بھی بہت آیا.
1: وہاں آپ نے بہت الگ الگ طرح کے کام کیے, ڈاکیومنٹریز بنائی, ابو اوارڈ جیتا, ہاں,
0: یس, ایشین براڈ کاسٹنگ یونین تہران میں,
1: وہ چائے کی ٹپری والا,
0: ہاں جی, جو چھوٹی سی فلم تھی 10-11 منٹ کی, وہ میری پہلی فلم کہہ سکتے ہیں
1: جی
0: ٹیلی ویژن میں. اور وہ کیا تھی کہ ایک سیدھی سی ایک چھوٹی چائے کی ٹپری ہائی وے پہ, دہلی آگرہ ہائی وے, ہاں, اس کے ایک کنارے, اور وہ ایک صرف ایک عورت چلاتی تھی وہ ٹپری, چائے وہی بنائے, کپ وہی دھوئے, وہی پیش کریں, پیسے وہی گنے, جھگڑا وہی کرے گراہک کے ساتھ وغیرہ, اور وہ چھوٹی سی عورت, یہ تگڑے وہاں ٹرک والے رکتے تھے, وہ ان سے اچھا نپٹتی تھی, اور بالکل وہ مزے سے اس کا چل رہا تھا, اور اٹ واز ونڈرفل, یہ ان پڑھ عورت کیسے چلا رہی ہے اپنا کام اور دھندا. تو اٹ واز ویری انسپریشنل کہ یہ ہمارے دیش میں ایک ان پڑھ عورت بھی کچھ کر دکھا سکتی ہے. سو آئی تھاٹ دیٹ واز اے ویری انسپریشنل اسٹوری. تو اٹ واز, اٹ ڈنٹ ہیو اینی ڈائیلاگ, نتھنگ. تو ایک دس چھوٹی سی فلم تھی, لیکن اس کو یہ اوارڈ مل گیا, اور میں دنگ رہ گئی, یہ ایسا بھی ہوتا ہے. اینڈ دین آئی اسٹارٹیڈ میکنگ فلمس, ڈاکیومینٹریز بنائی, پھر ٹیلی فلمس بنائی, مطلب ڈرامے ہی کہو, ٹیلی فلم تو کیا ہوا, ڈراما ہی ہوا نا ایک طرح.
1: جی جی, پوسٹر بنانے والوں پر کام کیا,
0: پوسٹر, ہاں, تو دیٹ واز آلسو, دیٹ واز اے ڈاکیومینٹری. تب یہ فلموں کے پوسٹرز یہ بناتے تھے, ہاں, ایک پورا
1: ہینڈ پینٹڈ پوسٹرز,
0: ہینڈ پینٹڈ, ہاں, ان کا ایک جتھا ہوتا تھا, طبقہ ہوتا تھا ان کا, اور وہ بےچارے کہیں گیراج وراج نما جگہ ان کو ملتی تھی, وہاں وہ اپنا ڈھیرا لگاتے تھے, ڈھیر لگا سکا, پوسٹرز پڑے ہیں, اور وہ اپنے کچے پہنے, بنیان پہنے, رنگ سب لگا ہوا, ایسے وہ بنانے میں مشغول ہوتے تھے. اور وہاں ہم پہنچ گئے, تو کیا بات کریں وہ لوگ, اور مطلب پوری دلی کی اسکائی لائن ان کے پوسٹرز سے بھری ہوئی ہے نا. تو ان سے پھر باتیں کی, تو مجھے اتنا اچھا یاد ہے کہ ایک وہ سیڑھی پہ چڑھ کے ایک پوسٹر میں کسی کی آنکھ, میرے خیال سے شرمیلا ٹاگور کی آنکھ بنا رہا تھا, اور وہ ایسے نیچے دیکھ کے بات کر رہا تھا, ہم ایسے اوپر دیکھ کے اس کو سوال پوچھتے تھے. تو اس نے کہا کہ بھائی ہماری یہ اصلی لوک کلا ہے,
1: واہ,
0: اس کو لوک کلا کہو, کیونکہ اور لوگوں کو پیسے نہیں دینے پڑتے ہماری کلا دیکھنے کو.
1: کیا بات,
0: تم لوگ جاتے ہو بڑے بڑے اس میں ایگزیبیشن ہال میں, یہاں وہاں پیسے دے کے ٹکٹ خرید کے دیکھتے ہو, اور ہماری کلا تمہارے پاس آتی ہے, ہاں, اور مفت میں وغیرہ وغیرہ. اور ایک کو پوچھا میں نے کہ تمہیں ایسا نہیں لگتا کہ یہ تم ایسے بھڑکیلے پوسٹر بناتے ہو, کوئی بندوق تانے ہوئے ہے, کوئی ناچ رہی ہے, اس کا گھاگرا جو ہوا میں اڑ رہا ہے وغیرہ وغیرہ, تو یہ بچے بھی دیکھتے ہیں, ان پہ اثر ہوگا, برا اثر, ایسے نہیں تمہیں لگتا؟ تو اس نے کہا اجی ہم یہ پوسٹر بناتے ہیں, اب یہ شتروگھن یہ دیکھو, اور وہاں سب یہ تھے, ہاں, پوسٹر, یہ بندوق تانے ہوئے ہیں, لیکن اس سے گولی نہیں چھوٹے گی. اور یہ ممتاز ناچ رہی ہے گول گرکی مار کے, اس کا گھاگرا اور نہیں اوپر جائے گا, بس یہیں رکے گا, لیکن اندر تم فلم دیکھو گے تو کیا دھواں دھار یہ گولیاں چلیں گی, بارش گولیوں کی, اور طوفان یہ, اور ناچ ایک سے بھدے ایک تم دیکھو گے, خوش ہو جاؤ گے, اور وہ چلتا ہے, وہ نہیں بچوں کی نیتی بگڑ جاتی, ہمارے پوسٹر دیکھ کے نیتی ان کی بگڑتی ہے وغیرہ وغیرہ, اتنے چاؤ سے وہ بولا. میں نے کہا کان چوئے مانتی ہوں, اور چلنے دو, آپ کا کام بڑھیا ہو رہا ہے, چلنے دو. تو اٹ واز, اب یہ پوری دے آر نو مو, پوری غائب ہو گئی,
1: پوری قوم ہی غائب ہو گئی. ایم ایف حسین ملے تھے,
0: हाँ हाँ अरे सॉरी, अरे एन एफ हुसैन इस डॉक्यूमेंट्री में थे ना। थैंक यू, मुझसे ज्यादा आपको मालूम है। क्या है, किसी ने बताया कि अरे एम एफ हुसैन स्टार्टेड हिज करियर एज अ पोस्टर पेंटर
1: महाराष्ट्र में, एक बड़ी परंपरा थी।
0: हो हो जी। तोबा तोबा, मैंने कहा अरे तब तो उनको पकड़ना ही है। और इत्तेफाकन मेरी एक दोस्त के वो बहुत अच्छे करीबी थे, तो उनसे मिले और वो बहुत ही, ही वॉज अ वेरी वेरी सिंसियर, वेरी वेरी जेनरस, वेरी काइंड हार्टेड मैन। तो बहुत खुशी से वो हाँ हाँ मैं बिल्कुल पोस्टर पेंटर करके शुरुआत की, और बहुत बढ़िया बोले हो। उन्होंने कहा कि मुझे याद है मेरा पहला पोस्टर था जब दुर्गा खोटे का पाया की दासी, पायाची दासी करके मराठी फिल्म थी, वो पोस्टर मैंने बनाया। और क्या कहूँ, जब दुर्गा खोटे की होठों की लाइनें मैं खींच रहा था तो जो मैं बेहोश था, मतलब नशा जैसे चढ़ा, और कहता है हमको कितनी बिदागी मिलती थी, अठन्नी दिन की अठन्नी, ये तो मेरे 50 रुपए से भी बदतर है ना।
1: बिल्कुल बिल्कुल। लेकिन आपने उस दौर में एक बड़ा ही कठिन काम किया, और वो था एक डॉक्यूमेंट्री जो आपने पंकज मलिक पर बनाया।
0: हाँ हाँ हाँ।
1: ये ख्याल कैसे आया था और ये कठिन काम क्यों था? मैंने कठिन कठिनाई का जिक्र किया क्योंकि इसको तोलो तो ये नाराज वाला जो
0: नहीं, वो कठिनाई आई और फिर उनको निपटते भी गए हम बड़े चाव से। तो ये
1: आइडिया कहाँ से?
0: आइडिया ऐसे आया कि उस साल उनको दादा साहेब फाल्के अवार्ड डिक्लेयर हुआ था पंकज दा को। हाँ, तो फिर मैंने कहा इन पर फिल्म बनाई जाए। तो फटाफट मैंने, मैं इस मामले में बहुत तेज थी, मैंने एकदम से वो बना के दिया हमारे स्टेशन डायरेक्टर को। वो तो बहुत खुशी से मान गई, हाँ हाँ वेरी गुड आइडिया, जाओ जाओ तुम कलकत्ता जाके ये फिल्म करो। फिर छोटा सा यूनिट बनाया, कैमरामैन ये वो, और कलकत्ता। अच्छा, कलकत्ता जाके दादा ना माने पंकज मलिक, नहीं नहीं नहीं नो फिल्म, वो ऐसे बड़ी आवाज थी उनकी बुलंद, कहते नो नो आई डोंट वांट एनी फिल्म। ऐसे नहीं नहीं दादा, ऐसे कैसे वगैरह वगैरह खूब। फिर मैंने अपना इतना चार्म का जैसे ये लगाया दांव पे, मैंने कहा नहीं प्लीज, ये यू हैव टू डू इट, ये देश के लिए जरूरी है, ये फिल्मों के लिए जरूरी है, हमारे लिए जो वगैरह वगैरह, पता नहीं क्या क्या बकवास किया, लेकिन आखिर में बेचारे मान गए और राजी हो गए। और मुझे इतना याद है वो मुझे माय डियर सिस्टर करके पुकारते थे
1: और खरजदार आवाज।
0: हाँ बिल्कुल, माय डियर सिस्टर करके फिर हम भाग के जाते थे पंकज के पास। तो एनीवे, और उन्होंने एक मुझे इतना अच्छा याद है कि टेरेस पे हमने शूटिंग किया और उनका वो गाना दो नैना मतवाले,
1: हाँ, हम पर जुल्म
0: और
1: करें।
0: मैंने कहा अब यहाँ मेरा डायरेक्टर जाग गया, मैंने कहा दादा हम भाभी को खड़ा करेंगे, वो अनाज बिन रही है कुछ चावल लेके थाली लेके, और आप गाना गाओ। तो ये, और हम पूछेंगे उस हिसाब से गाना गाओ कि कौन सा गाना वगैरह, फिर आप गाना शुरू करो, और दीदी पास सुन रही होंगी। तो उन्होंने कहा उनको अच्छा लगा आइडिया, तो हमने शुरू किया और फिर दादा उसमें रंग में आए, और वो फिर भाभी जी को देख के दो नैना वगैरह वगैरह आंखें मटक के ये वो, और फिर भाभी जी भी देखे, हाँ उन्होंने कहा वैसे क्या बताऊं मैं, सब हमारा पूरा यूनिट उछल गया। तो ये ऐसे ऐसे किया, और फिर मैंने कहा अच्छा दादा अब ये तो सब हुआ हंसी मजाक के, वो उन्होंने किससे सुनाया ये कर, फिर अब राय चंदुराल जी का इंटरव्यू लेना बनता है,
1: समकालीन
0: म्यूजिक डायरेक्टर। और रायचंद बोराल के बारे में कहते थे कि फिल्म म्यूजिक उन्होंने इंट्रोड्यूस किया है, बहुत बड़ा उनका योगदान है। तो दादा ने कहा नहीं। हाँ मैंने कहा नहीं, वो आदमी ये वो जो भी, उनसे उनका था झगड़ा सालों से,
1: जी जी
0: हमारी बातचीत नहीं है। मैंने कहा आप बेशक बात ना करो ना, बात हम करेंगे, आप क्यों बात करोगे उससे, लेकिन बोलेंगे तो जरूर उनको बोलना चाहिए। नहीं नहीं नहीं, फिर बहुत उनको सकती है, ये एक इतिहास का हिस्सा है और ऐसे नहीं मना कर सकते हम, फिलहाल आपकी फिल्म पूरी नहीं लगेगी अगर उनको नहीं लिया। फिर आखिरकार मान गए, फिर बोराल साहब के पास गए, बोराल जी ऐसा नहीं, बंकर से उसके बारे में मैं नहीं बोलूंगा। मैंने कहा अरे फिर उनको वही इतिहास और ये अब तो मुझे अच्छी तरह प्रैक्टिस भी हो गई थी।
1: कैसे मनाया
0: मैंने कहा नहीं नहीं बोराल साहब ऐसे कैसे कह सकते हैं फलां का ये वो, फिर वो भी मान गए बहुत अच्छी तरह और फिर इतना अच्छा अच्छा बोले पंकज दा के बारे में कि पूछो मत, बहुत तारीफ की।
1: एक और शख्स को मनाया आपने,
0: हेमंत कुमार बिल्कुल। और हेमंत दा का भी यही, उनसे भी बात नहीं थी, ये पता नहीं दादा किस किस से साथ झगड़े थे, लेकिन हेमंत कुमार से भी बातचीत बंद थी, लेकिन हेमंत कुमार भी फिर राजी हो गए, उन्होंने भी गाना गाया और उन्होंने भी बड़ी तारीफ की। इस तरह हमारी फिल्म बन गई, लेकिन अफसोस की इस फिल्म की एक फ्रेम भी नहीं अभी बची है। एक आर्काइवल फिल्म देखो ना पंकज मलिक जैसे, और जब उनको ये अवार्ड मिला ना तब जो अवार्ड लेने गए तो उनका ही गाना हमने साउंड ट्रैक पे बजाया, आई बहार आई आई बहार,
1: डॉक्टर फिल्म का गाना। क्या बात है, 40s की फिल्म है शायद, 41 की फिल्म है, आई बहार। लेकिन मुझे लगता है यहाँ दो नए नाम मतवारे तिहारे ये गाना सुनते हैं।
0: अरे है आपके पास,
1: बिल्कुल
0: क्या
1: बिल्कुल।
0: बात है